0: غزل سنی ہے آج یہ موقع آیا ہے. بہت اچھا لگا, یہ بہت ہی انمول پل ہے. ریڈیو کی طرف واپس لوٹتے ہیں اور جلندھر میں ایک سال بتانے کے بعد آپ کہاں گئے؟
1: اس کے بعد میں اپنے ہوم ٹاؤن جے پور.
0: جی جی,
1: میرے ساتھ یہ بھی رہا اور ابھی بھی ہوتا ہے کہ میں شروع سے ہوم سک رہا, مطلب
0: جی جی بالکل.
1: جلندھر میں مجھے کوئی کمی نہیں تھی, بہت اچھا شہر تھا, بہت پیارے لوگ تھے,
0: اچھا کھان پان تھا,
1: اچھا موسم تھا,
0: جی
1: سب کچھ اچھا تھا, بہت اچھا تھا, کیندر بھی بہت اچھا تھا, لوگ بھی اچھے تھے, میں خوش تھا, سب بھی تھا. لیکن ایک ہوم سکنیس ہوتی کہ وہ مجھے اپنے شہر جانا ہے واپس, تو مطلب میں نے ریکویسٹ کی اور سن لی ہوئی, مان لی ہوئی, اور میں واپس اپنے شہر میں آ گیا جے پور. میں وہاں پھر واپس شاید 5 سال جے پور رہا.
0: تو یہ بہت ہی انمول پل رہے ہوں گے کہ جس اسٹیشن میں آپ بطور کیجول آیا کرتے تھے, بیماری کرتے تھے, وہاں آپ کی واپسی ہوتی اور اب آپ پروڈیوسر بنتے ہیں.
1: اور یہ بھی کمال تھی کہ جس کیندر میں میں کیجول کے لیے آڈیشن دینے گیا ہوں,
0: بالکل بالکل بالکل,
1: وہی میں ایک پروگرام ایگزیکٹو طور پہ انٹر ہو رہا ہوں
0: جی,
1: اور جوائننگ کے لیے سب کچھ ہے
0: جی.
1: تو اور کیا ٹیم تھی وہ وہاں پہ,
0: بالکل
1: کریم, بڑے لوگ, اچھے لوگ, تو ان کے ساتھ ملنا جلنا ہوا اور وہ ایک الگ انوبھو تھا. اور مجھے جے پور میرا کریٹو جیسا ویوید بھارتی میرا بعد میں ہوا
0: جی جی,
1: اس میں میں نے پروڈکشن کم کیے لیکن پروگرام میں ان کی پریکلپنا, ان کو سنوارنا یا ان کو امپلیمنٹ کرنا, یہ سب رہا. میرا کریٹو جو بیسٹ تھا
0: جی
1: وہ جے پور میں تھا
0: جی جی جی.
1: ناٹک لکھنا, کمپوز کرنا,
0: بالکل
1: پروڈیوس کرنا, انٹرویوز کرنا, وہ سب جے پور ہوا. مطلب وہ میری جو پوری جلندھر میں مجھے آکاشوانی کی جانکاری سب ہوئی, سب کچھ ایک لمیٹڈ کام تھا, یہ ہندی کا کاریکرم ادھیکاری تھا, ہندی میں لمیٹڈ اس میں سب کچھ تھا. جے پور میں پورا کھلا منچ تھا,
0: بالکل. اور پھر آپ اس شہر میں پلے بڑے تھے,
1: پلا بڑا تھا,
0: جانتے تھے.
1: پھر اس نے مجھے, میں نے کہا نا کہ میرے کریٹیوٹی کے سارے پہلو اس میں کھلے
0: جی,
1: میرا لیکھک بھی کھلا, میرا سنگیتکار بھی کھلا, میرا پروگرام ایگزیکٹو بھی تو تھا ہی تھا, سب کچھ ناٹک لکھے, نردیشت کیے, سنگیت بدھ کیے, میوزیکل شو پورا اس میں ہوا. ابھی تو نہیں ہو رہا, اس وقت جے پور میں اور جے پور کے پورے آکاشوانی کے دور تھا کہ وہ آمنترت شروتاؤں کے سامنے کنسرٹ ہوتے تھے
0: جی,
1: تو اس کے لیے بھی مطلب تیار کرنا, اس کے لیے پلیز لکھنا تیار کرنا, گانے لکھنا, یہ سب جے پور میں ہوا.
0: واہ کیا بات ہے. تو اس دور میں کون سے ناٹک آپ نے ریڈیو کے لیے بنائے, ان کو کچھ یاد کیجیے تھوڑا سا.
1: اس میں ایک بہت مہتوپورن ناٹک ہے, راجندر یادو کی کہانی تھی ٹوٹنا
0: جی جی,
1: اس کا ہم نے ریڈیو ناٹک روپانتر کیا.
0: واہ,
1: اور اس کو پلے کیا اور بہت پسند کیا گیا لوگوں کے دوارا. اور یہ تو ہوا ٹوٹنا, ایک گیان پرکاش وویک کی کہانی تھی اندھا سورج,
0: کیا بات ہے,
1: اس کا کیا.
0: واہ,
1: اور اس کے علاوہ گیت گووند,
0: ارے گزب,
1: یہ میرے لیے سب سے بڑی بات اپلبدھی تھی. یہ بس اس کے آشچر کی بات یہ تھی کہ گیت گووند کا آپ نے ڈرامیٹک ناٹیہ روپانتر کیا, وہ ناٹیہ روپانتر تو ہندی میں ہوا, اس کا کریکٹر جو رادھا کرشن سکھی یہ سب کچھ ہے, گیت گووند مول روپ سے سنسکرت میں ہے,
0: بالکل
1: جے دیو جی کا
0: جی.
1: ہاں, اس کے جو گانے ہیں, اس کے جو گیت ہیں وہ مول سنسکرت میں, مول سنسکرت میں میں نے کمپوز کیا, ریکارڈ کیے, گائے
0: سنسکرت میں,
1: سنسکرت میں.
0: ارے باپ,
1: تو گانے سنسکرت میں ہیں
0: جی,
1: اور ان کو انٹرپریٹیشن کرتے ہوئے ان کو ایک طرح سے سمجھانے کے لیے میں نے کریکٹرائزیشن کیا کہ لوگ عام لوگ سمجھ چکی اس گانے کا کیا مطلب ہے, اس میں کیا کہا گیا ہے, اس میں کون کریکٹر ہے, یہ رادھا کا دکھ ہے, یہ کرشن کی پکار ہے, یہ
0: تو بہت مشکل کام ہے.
1: ہم بہت مشکل, تو وہ ایک میرے لیے وہ میل کا پتھر جیسا ہوا, اور لوگوں کو بھی حیرانی ہوئی کہ لوگوں نے اس کا آنند بھی لیا, سمجھے بھی, مطلب گیت گووند کو اوریجنل, کیونکہ میں یہ سمجھ رہا تھا کہ اس سے پہلے گیت گووند رگھوناتھ پاڑی رہی اڑیسہ میں
0: جی جی,
1: وہ کرتے رہے اور ان کا بہت مشہور ہے, بہت پاپولر ہے, سب کچھ ہے, لوگ گائک کے روپ میں وہ پاپولر ہے وہاں پہ. لیکن میں نے ان کا سنا ہے اور وہ تو کمال ہے, مطلب وہ بھی, لیکن مجھے یہ لگا کہ ان میں وہ لوک تتو زیادہ ہے, مطلب کہ بنگال یا اڑیا کا ان کے کمپوزیشنز میں بھی, ان کے گانے میں بھی. تو میں نے اس کو باقاعدہ ایک فلم کا تو تھا ہی تھا, تو سگم سنگیت کے طور پر میں نے اس کو کمپوز کیا اور گانے والے بھی بہت اچھے تھے, تو اس طرح سے وہ ایک لوگوں کو لگے کہ یہ گانا ہے.
0: کیا بات ہے, یہ تو بہت مشکل ہے,
1: کیونکہ گانے کے طور پر وہ ہوا اور لوگوں نے سنا اور پسند کیا.
0: واہ واہ واہ, تو یہ پورا جے پور کا دور تھا.
1: اب گیان شاکنتل
0: جی,
1: कालिदास का, तो वो मैंने रेडियो अडॉप्टेशन किया, वो किया। तो ये दो बड़ी थे कहना चाहिए।
0: क्या शानदार बातें हैं, ये तो बहुत मुश्किल वाले काम आपने वहां किए। इसके अलावा वहां विकल्प भी चलता रहा आपका? हाँ, नाट्य समूह
1: नहीं, विकल्प ये दौर मेरा पहला था, मतलब रेडियो आने से पहले का था।
0: हाँ,
1: विकल्प अपने ढंग से चलता रहा, बीजी हम लोग करते भी रहे, लेकिन वो सक्रियता नहीं रही
0: जी, क्योंकि हाँ, रेडियो में आप पूरी तरह से अपने आपने अपने आप को झोंक दिया था।
1: मतलब बीजी हम करते रहे नाटक, लेकिन वो जो 10 साल लगातार जो किया वो रेडियो में आने से पहले किया
0: जी, और बाद में फिर आप पूरी तरह से रेडियो में व्यस्त हो गए।
1: हाँ, उसके बाद भी एक नाटक जो आला अफसर मुद्रा राक्षस का
0: जी जी,
1: तो गोगोल का
0: उन्होंने इंस्पेक्टर जनरल
1: नौटंकी शैली में उन्होंने किया, तो उसका भी मैंने कंपोजिशन भी किया, डायरेक्शन भी किया और वो भी किया।
0: तो संगीत जो है वो एक तो घर से मिला था, लेकिन ये एक लगातार चलता रहा कि कंपोजिशंस भी करनी है आपको लगातार?
1: हाँ, इसमें करनी ही वाला बात नहीं था, जरूरत से होता था
0: जी जी,
1: अंदर से होता था कि ये मैं करूं, मतलब मेरी कोई मजबूरी नहीं थी कि, हाँ, कि कोई और भी कर सकता था, लेकिन अंदर से कहीं होता था कि ये
0: मैं करता।
1: हाँ, इसको जैसे लिखने का जो है अंदर से ही होता है।
0: आप
1: तो उसी तरह से वो चाहे वो गीत गोविंद हो, जयपुर में उस वक्त 5 बड़े संगीतकार थे
0: जी,
1: जो स्टाफ में थे, म्यूजिक डायरेक्टर म्यूजिक कंपोजर भी एक पोस्ट होती है,
0: बिल्कुल
1: है ना, जानते हो। और वीर भारती में नहीं है वो, लेकिन मेन सेंटर्स पे बॉम्बे में हो या किसी भी सेंटर में कंपोजर की भी पोस्ट होती है
0: जी जी,
1: उस वक्त 4 मौजूद थे, और वो 4 लोग भी परेशान होते थे कि हम हैं और ये आदमी कंपोज कर रहा है। तो उसमें मेरे उस वक्त स्टेशन डायरेक्टर थे गिरीश चतुर्वेदी
0: जी जी,
1: तो उन्होंने मुझे छूट दी
0: कि नहीं नहीं आप करो।
1: हाँ, मतलब ये होता नहीं है।
0: बिल्कुल बिल्कुल,
1: तो 4 कंपोजर यहाँ स्टाफ में मौजूद है,
0: तो आप
1: और उस वक्त आप अपना काम खुद कर रहे हैं
0: जी जी,
1: तो उन्होंने छूट दी, और उसकी वजह से वो मैंने कंपोजर भी रेडियो पर, मतलब फिर गाने भी हुए, सब कुछ हुआ।
0: हाँ,
1: मैं बताऊं कि जो महादेव वर्मा का गीत,
0: हाँ,
1: नीर भरी दुख की बदली,
0: हाँ हाँ,
1: और ये सब, मतलब ये सब हमने किए, मतलब जो एक वो जैसे यहाँ मंथन शुरू हुआ था
0: जी,
1: हम लोग 10 मिनट का प्रोग्राम होता था
0: जी,
1: एक अच्छा गीत या अच्छी कविता,
0: हाँ,
1: किसी के लेके उसको भी पढ़ता था, और गीत होता था कोई गाता था,
0: वाह,
1: तो इस तरह का प्रोग्राम तो वो मैं करता था, तो उसमें महादेव वर्मा का और भारती जी का, फिर बाद में गालिब की गजलें कंपोज की,
0: क्या बात है,
1: कबीर को कंपोज किया, स्टेज किया, स्टेज शो किया, तो ये सब मेरे संगीतकार के रूप में मेरे
0: ये चीजें चलती रही लगातार। ये बहुत अद्भुत बात है, ये एक अलग पूरा एक पक्ष है। हमारे सुनने वालों को ये जानकर अच्छा लगेगा कि आप मंच पर तो गाते ही हैं, लेकिन आप अपने निजी जीवन में भी कुछ फिल्मी गीतों से आपका बड़ा लगाव है जो आप गुनगुनाते हैं, तो हमारे लिए कुछ गुनगुनाइए।
1: चलिए मैं गुनगुना देता हूं। कभी कभी मेरे दिल में ख्याल आता है,
0: वाह वाह,
1: कभी कभी मेरे दिल में ख्याल आता है कि